0: कई जो है वो लोग उसको मुंह में रखते थे और उससे कुछ एनर्जी हासिल करने की कोशिश करते थे, फिर वही खजूर दूसरे को दे दी जाती थी। तो एक मुश्किल ये है, सर्दी गर्मी है, छोटे बच्चे हैं, उस सर्दी और गर्मी के अंदर इम्कान नहीं है बच्चों के, उसके अंदर बीमार होना है बच्चों के जो है वो
1: यानी एक मुहासरे में जहां पर शदीद मुश्किलें हैं
0: मुश्किलात हैं।
1: आज, मिसाल के तौर पर गज़ा के कुछ अगर
0: मसलन
1: हालात
0: अगर माली आप
1: देखें।
0: एतबार से देखें, यानी जो
1: हाँ
0: इम्कान के एतबार से। दूसरी तरफ से ये कि जिसकी तरफ रहबर ने इशारा किया, और ये बहुत अहम नुक्ता है कि उसमें ये कि जो भी कोई रहबर होता है, जब तक वो लोगों को लेके बढ़ रहा होता है और आसानियाँ आती हैं, तो हर आदमी जो है उसमें कहता है जी आपका बहुत शुक्रिया, आपने हमारे लिए ऐसा किया, आपने यूँ किया। लेकिन जब मुश्किल आती हैं तो हर आदमी जो है अगर ज़बान से ना कहे तो निगाहों से सवाल उठाने लगता है, मतलब किस मुश्किल में ला के फंसा दिया। तो वो जो एक ये जज्बाती इमोशनल जो वहाँ पे मुश्किल हैं कि पैगम्बर अक्रम की वजह से यहाँ पर आए हैं, पैगम्बर के लिए इसको तहमुल करना भी सख्त है, इसलिए नहीं कि उनको शक है, लेकिन बहरहाल जब लोग जो हैं मुश्किल के अंदर हैं, उनकी मुश्किल हैं, और बार बार ये कि पैगंबर की वजह से, इस दीन की वजह से हम इन मुश्किल के अंदर आए हैं, तो एक ये भी सख्ती है इसके अंदर जो है। इसीलिए का दिलजोई करना पैगंबर के, जो यहाँ पे बीवी का काम है वो ये कि खुद पैगम्बर की दिलजोई करना, हौसले को जो है बढ़ाना।
1: और सिर्फ चंद दिन की बात नहीं है,
0: 3 साल,
1: 3 साल।
0: तीन
1: बीबी की उम्र
0: शहर से
1: मुबारक 2 से 5 साल की उम्र की थी, यानी जब बीबी शेब अबी तालिब में
0: पाँच
1: थी।
0: साल तक में जो है
1: जी
0: वो बीवी की उसके अंदर
1: हाँ
0: उम्र जिसके अंदर कही जाती है। तो एक ये पहलू कि जो हम इज्तिमाई ज़िंदगी की बात करते हैं, फिर जिस वक्त हम अब देखते हैं कि जब मदीने के अंदर ज़िंदगी शुरू होती है, तो हर जगह ख़वातीन को तालीम देने में जिस तरीके से पैगंबर मौला कायनात तालीम दे रहे हैं, हत्ता जंग के अंदर हमें नज़र आता है कि उस जंगों के बारे में बाखबर हैं, यहाँ इस हद तक बाखबर हैं कि दफ़ा जब दोबारा ओहद से गुजर रहे थे तो बीबी ने एक्सप्लेन किया कि हमारी फ़ौज कहाँ थी, दुश्मन की फ़ौज कहाँ थी। फिर उसके बाद जो वाक़यात पैगम्बर की शहादत के बाद जो वाक़यात पेश आए
1: हाँ
0: कि
1: एक सिर्फ थोड़ा सी मैं इसके पीछे वही
0: जी
1: के मतलब इसके अंदर ये भी जिक्र है कि बीबी जो हैं जब जंग होती थी तो खाना बना के जो है रोटियां बना के हत्ता खाना बना के जो है भेजा जाता था। इन्हें औरतों का कंट्रीब्यूशन जंग में था, लेकिन डिफरेंट टाइप का
0: बिल्कुल
1: कंट्रीब्यूशन रसूल अल्लाह की जो तमाम जंगें थी उसके अंदर था। था मसलन उलमा ने नकल किया है कि कुछ जंगों में जब रसूल रसूल ज़ख्मी हुए थे तो बीबी सलामुल्लाह अलैहा पहुंची थी वहां पर। जो है
0: जी
1: बीबी ने जो है उनको जो उनकी मरहम पट्टी वगैरह जो है वो बीबी ने अंजाम दी थी। तो बीबी तमाम स्ट्रगल में इज्तिमाई जो इस्लाम के अहदाफ हैं रसूल अल्लाह के खुदा के दीन के उसके अंदर बीबी बिल्कुल शाना बशाना अपना कंट्रीब्यूशन दे रही है। बिल्कुल उसी तरीके से जैसे कहा कि मदार अलग है ऑर्बिट अलग है, लेकिन बीबी अपना रोल प्ले कर रही है, रसूल अल्लाह अपना रोल प्ले कर रहे हैं, मौलाए कायनात अपना रोल प्ले
0: और
1: कर।
0: इसके अंदर जो एक एक जो एक अहम नुक्ता आता है वो ये कि देखें, बार दफ़ा इसमें ऐसा आता है कि पहले तो हमने ये कहा कि ये तमाम चीज़ें यानी ये जिम्मेदारियां सब जो है ना वो एक साथ निभाना, ये कमाल है कि जिस तरीके से अहले बैत की ज़िंदगी में नज़र आता है जिम्मेदारियों को। एक सख्त मरहला ये आता है कि कभी कहीं पे आपको ऐसा करना पड़ता है कि किसी एक चीज़ को दूसरे पे कुर्बान कर देना पड़ता है, जो बहुत कम है, ये आम आदि हालात नहीं है। इसको बहाना बना के हर वक्त इंसान अपनी किसी एक जिम्मेदारी को ये कह दे कि नहीं मैं वादा नहीं कर सकता। ये समझ होनी चाहिए कि ये जो है ये मरहला कब आएगा। मसलन आप देखें, जैसे बीबी के बच्चों के हवाले से है, ये हमारे पास तारीख के अंदर लिखा हुआ है कि पैगंबर गुजरे तो देखा बीबी दरवाजे पर खड़ी हुई हैं, कहा क्या हुआ, कहा हसनैन सुबह से गए हुए हैं वापस नहीं आए। यानी बच्चों की फिक्र ये कि कहाँ गए हुए अब तक लौटे क्यों नहीं, पैगंबर वहाँ जाते हैं उनको वापस भिजवाते हैं, या बच्चों के साथ खेलना या उनसे सुनना कि क्या हुआ। बाकायदा बीवी खेलती थी बच्चों के साथ, इस तरफ बच्चों के लिए किसमें कोई कोताही नहीं उन तमाम जिम्मेदारियों के साथ। लेकिन अगर एक वक्त ये आया कि अब खुदा के दीन इसके अलावा बच नहीं सकता, तो वही खातून के जिसके लिए सबसे ज़्यादा अहम अपनी औलाद है, वही अपने बच्चे की जान को खतरे में डाल के जलते हुए दरवाजे के पीछे आ जाती है। ये इंतहाई यानी बहुत ही सख्त कुर्बानी है, इज्तिमाई कुर्बानी। और लेकिन ये बहाना नहीं मतलब बनता अगर हम पूरी ज़िंदगी को देखें कि आप मसलन अपने घर की तरफ से लापरवाह हो जाएं, ऐसा नहीं है। लेकिन अगर एक वक्त ऐसा आता है तो फिर यहाँ तक ये है कि वो जो के माँ के लिए अपनी औलाद सबसे ज़्यादा महबूब है उसको भी कुर्बान करने के लिए आमादा हो जाती है, और अपनी जान को जो है वो इस रास्ते में कि हक जो है वो बाकी रहे, हक ना छुपे, इमामत ना छुपने पाए कि इमामत किसका हक था, तारीख में कोई सवाल बाकी ना रहना पाए। देखिए ये एक हिदायत का पहलू, जब इज्तिमाई पहलू की बात करते हैं, आज आप लोग मुझसे बेहतर आप भी यहीं पर हैं, वाकिफ़ हैं इस बात से कि कितने ही लोग हैं कि जो बीवी को देखकर शिया हुए हैं, कितने ही लोग ऐसे हैं कि जो असल इस्लाम की तरफ जो है वो बीवी के وجہ سے آئے ہیں کہ پورے تاریخ میں یہ سوالات باقی رہے ہیں. حق واضح رہے کہ یہ اعلیٰ ترین مثال ہے اپنی اس اجتماعی اور انقلابی ذمہ داری کو ادا کرنے کی.
1: جی, یہیں پر جو سوشل اسپیکٹس کی بات ہے کہ اس طریقے سے پروجیکٹ کیا جاتا ہے کہ خواتین اور اسلام کے اندر بڑے اپریسڈ ہیں اور وہ باہر نہیں آ سکتی اور اپنے حق کے لیے کھڑی نہیں ہو سکتی, اس میں حضرت زہرا کیسے ایک رول ماڈل بن سکتی ہیں؟
2: اس میں یہی ہم سمجھ سکتے ہیں جیسے مولانا نے بھی ذکر کیا کہ پرائیورٹیز ہونی چاہیے کہ بہرحال ایک چاہے وہ ایک مرد ہو یا ایک عورت ہو, اس کے اسلام میں جو اس کا مقصد ہے وہ وہی ہے کہ وما خلقت الجن والانس الا ليعبدون. اب سمجھنا یہ ہے کہ ایک مرد کے لیے جو عبودیت ہے اور ایک خاتون کے لیے جو عبودیت ہے, ان کے جو سبیل ہے, ان کا جو طریقہ ہے وہ مختلف ہے. اور اس میں جو خواتین کی اگر ہم بات کریں تو اس میں کافی حد تک جو ہے وہ پرائیورٹی جو ہے وہ گھر کو دی گئی ہے. اس کا یہ ہرگز مطلب نہیں ہے کہ کوئی لڑکی ہو یا کوئی عورت ہو یا کوئی خاتون ہو مطلب جیسے پڑھائی نہیں کر سکتے, اس میں کوئی کانٹرڈکشن نہیں ہے کہ کوئی ایجوکیشن اپنی لیں یا اگر ضرورت پڑے یا اگر شرائط مناسب ہوں تو کام پہ جائیں. تو اس کو جو ہے ہم خاصے اس طرح سے سمجھ سکتے ہیں کہ بی نے جو ہے وہ گھر کی پوری ذمہ داریاں, مطلب آپ نے یہ شاید اتنا نہ دیکھا ہو یا شاید بالکل بھی نہ دیکھا ہو کہ اس آخری وقت سے پہلے کبھی جو ہے وہ کھلے ہوئے مطلب 18 سال میں کبھی ایسا نہیں ہوا کہ
0: جی
2: گئی ہیں اور خطبے دے رہی ہیں, یا بھائی امیر المومنی کہیں خطبہ دے رہے ہیں تو وہ کہتی ہیں کہ نہیں میں بھی دوں گی اور میرا بھی حصہ ہو, یا خواتین کے لیے میں دوں گی, یا اس ٹائپ کی چیز. البتہ یہ جیسا آپ نے ذکر کیا کہ تعلیم و تربیت کا ایک سلسلہ تھا لیکن پبلک میں نہیں, لیکن جہاں ضرورت پڑی وہاں پھر انہوں نے
0: حتیٰ خوشحال اس پہ خوش ہوئی تھی کہ جب پیغمبر نے تقسیم کیا کہ گھر کے باہر کا کام, تو کہا کہ مجھے میں نامحرموں کے ساتھ کام میرے ذمے میں نہیں آیا, میں اس سے خوش ہوں.
2: بالکل.
0: تو اس کی پرائیورٹی بالکل اس پرائیورٹی کو حفظ کرنا, یہی جو ہم جو سیرت کی بات کرتے تھے نا, جہاں سے ہم نے بات شروع کی تھی, اگر پلٹے دیکھیں وہ جب سیرت کو سمجھتے ہیں تب ان تمام باریکیوں کو آپ بالکل سمجھ سکتے ہیں کہ پرائیورٹی کس کی ہے, عام حالات کون سے ہیں, استثنائی حالات ایکسیپشنل حالات کون سے ہیں. یہ مردوں کے لیے بھی جاننا ضروری ہے اس کا, اور خواتین کے لیے بھی اس چیز کا جاننا ضروری ہے. اور پرائمیسی یعنی گھر کو تقدس حاصل ہے, یعنی وہ خاتون کہ ماں کے قدموں کے نیچے جاننا, یہ پوری ایک فکر ہے, یعنی ماں بننا یعنی ایک مقام تک پہنچنا, ایک تقدس اس کے اندر ہے. تو اس کو کم کرنا, اس کو جو ہے وہ کم حقیقت جاننا, اس کے لیے کسی یعنی احترام کا قائل نہ ہونا کہ اگر وہ دکان کے اندر بیٹھ کے کوئی چیز بیچ رہی ہے تو جی وہ بہت ہی مثلاً اس کے اندر تقدس ہے, لیکن اگر وہ اپنے بچے کو پڑھا رہی ہے, ہوم ورک کرا رہی ہے یا بچے سے بات کر رہی ہے تو اس کے اندر کوئی تقدس نہیں ہے. جب یہ چیز جو ہے نا وہ غلط ہے. اور معاشرے کی ذمہ داری ہے, بس آخری ایک بات, کہ یہ جو آپ نے کہا فضائے سالم کہ جس کے اندر خواتین جائیں, علم کے اندر جائیں, خود یہ جو بی بی کا خطبہ اس کی ایک سند ہے جس کے اندر صرف خواتین ہیں, کہ جو حضرت معصومہ کے حرم میں بھی بہت عرصے تک لگا ہوا تھا کہ جو ہے وہ جو سند یعنی کچھ ایسے ہیں کہ جس کے اندر تمام سند میں خواتین ہیں کہ جنہوں نے چیزوں کو
1: نقل کیا ہے.
0: تو معاشرہ اس کی بھی ذمہ داری ہے کہ ایسا ماحول فراہم کرے کہ خواتین کے لیے علم میں کوئی مشکل نہ ہو, ان کے اندر معاشرتی کردار ادا کرنے کے لیے کسی قسم کی رکاوٹ نہ ہو.
1: ریزسٹنس جو ہے آج ہم لوگ جو ایک پوری دنیا کے اندر جو آج مقاومت اور مقابلے کی جو گفتگو ہے اس کے اندر بی بی کی زندگی کے اندر, کیونکہ ہو سکتا ہے کچھ ویورز کے لیے کلیئر نہیں ہو کہ کیا ہوا تھا کیسے, تو مثلا رسول کیا حالات تھے اور بی بی نے کیا اقدام کیا اس حالت میں؟
0: دیکھیں صاحب, سب سے جو خاص طور پہ میں خیال میں آپ کے مراد وہ یہ کہ جو پیغمبر
1: رسول اللہ کی رحلت کے بعد جو ہے
0: حالات,
1: اور بی بی نے وہ جہاد تبیین کے عنوان سے جہاں پر حق کو دنیا کے سامنے آشکار کرنا ہے اور مولا کائنات کے سلسلے میں, یعنی یہ کیا, اس کو ایک کلیئرٹی تھوڑی سی اگر, کیونکہ دیکھیں کامل تو پوسیبل نہیں ہے
0: یقین جی, البتہ کامل ہمارے
1: اختیار
0: علم میں بھی نہیں ہے کہ اس کا احاطہ کر سکے. دیکھیں سب سے پہلی چیز یہ تھی, اس کے اندر دو پہلو تھے. ایک پہلو تو یہ تھا کہ اس وقت جو حق چھن گیا ہے, اپنے محور سے ہٹ گیا, اسے لوٹانے کی کوشش کی جائے, جو بی بی نے جو ہے مکمل طریقے سے کیا. کس طریقے سے کیا؟ ایک تو دیکھیں لوگوں کو یاد دلایا, جو گھروں پہ جاتے تھے اور لوگوں کو یاد دلاتے تھے, جب بی بی سوال کرتی تھی کیا تمہیں غدیر کا واقعہ یاد نہیں ہے, یا جا کے
1: مولا کائنات کی جو ولایت ہے غدیر میں, جو رسول اللہ نے مولا علی علیہ السلام کو امام بنایا تھا, وہ امامت کو جو ہے مولائے کائنات کو اس حق سے محروم کر کے کچھ لوگوں نے خلافت کو اپنے ہاتھوں میں لے لیا تھا. اور حضرت زہرا سلام اللہ علیہ نے, جیسا آپ نے کہا کہ پہلے بھی حدیث میں خطبہ فدق میں کہتی ہیں کہ ہم جو ہیں امام جو ہے